0: अस्सलाम वालेकुम एंड अ वेरी वेरी वेरी गुड मॉर्निंग. आप सुन रहे हैं गुड मॉर्निंग पाकिस्तान और मैं हूं आपकी दोस्त आपकी होस्ट आजय समिया. उम्मीद करती हूं कि आप लोग खैरियत से होंगे और खुशबाज होंगे मेरे दोस्तों. मंडे मॉर्निंग कैसी जा रही है? मैं तो खैर मंडे मॉर्निंग को एक्साइटेड होती हूँ कि मुझे लाइक तीन दिन का ब्रेक मिलता था ना. आई फील लाइक ओ माय गॉड आई एम नॉट डूइंग एनीथिंग विद माय लाइफ. मगर नॉट एवरीबॉडी इज एक्साइटेड अबाउट मंडे मॉर्निंग. और वो कहते हैं यार मंडे क्यों आ गया, क्यों बाहर जाना है, बच्चे कह रहे स्कूल क्यों जाना है, और कुछ बच्चे पढ़ भी रहे थे, उनके पेपर्स हैं. शुरू में ही यार मैं समझ में था स्कूल वाले शुरू के अंदर ही क्यों मिड टर्म्स वगैरह सब रख देते हैं एग्जाम्स. या तो ना मन को शुरू होने तो एंड में रख लो. नहीं इज लाइक खास यहाँ के तो स्कूल से मुझे पा गए, सॉरी टू से, अजीब और गरीब ही किस्म के स्कूल हो गए हैं और इंतहाई सीरियस टीचर्स हो गए हैं. आई थिंक हर दौर में ही होते होंगे बट इट्स नॉट ईजी बींग अ स्टूडेंट सीरियसली. एनीवेज हम अपने शो का आगाज करते हैं कुरान शरीफ के तर्जुमे के साथ. और आप भी जब भी सुबह उठें फजर की नमाज पढ़ें, अल्लाह ताला का जिक्र करें, अल्लाह ताला का शुक्र अदा करें, और जब भी कुरान शरीफ पढ़ें कोशिश करें कि आप उसे समझ के पढ़ें. हम पढ़ रहे हैं आजकल सूरह लूत का तर्जुमा और आगे पढ़ते हैं हम आयत नंबर 27 से. आऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम. और लूत को याद करो जब उसने अपनी कौम से फरमाया तुम बेशक बेहयाई का वो काम करते हो जो तुमसे पहले दुनिया भर में किसी ने ना किया. क्या तुम मर्दों से बदफैली करते हो, रास्ता काटते हो और अपनी मजलिसों में बुरे काम को आते हो? तो उसकी कौम का कोई जवाब ना था मगर ये कहा कि अगर तुम सच्चे हो तो हम पर अल्लाह का अजाब ले आओ. लूत ने अर्ज की ए मेरे रब इन फसादी लोगों के मुकाबले में मेरी मदद फरमा. और जब हमारे फरिश्ते इब्राहिम के पास खुशखबरी लेकर आए तो उन्होंने कहा हम जरूर शहर वालों को हलाक करने वाले हैं, बेशक इस शहर वाले जालिम हैं. राइट और जब आप कुरान शरीफ पढ़ते हैं और तो आपको कितना सहारा कितनी तसली मिलती है कि आपको लगता है कि आप जैसे हम आजकल के दौर में रहते हैं और हमेशा आजकल का दौर आपको लगता है कि बहुत बुराइयों से भरपूर है. लेकिन हर दौर में बुराइयां रही हैं और कभी इससे भी ज्यादा बुराइयां रही हैं और कभी कभी पूरे पूरे शहर जो है अल्लाह ताला के अजाब उनको मिला है. तो इसलिए हमेशा होपफुल रहना चाहिए और जो लोग बुराई करते हैं उनका अंजाम भी बुरा होता है. राइट और खैर तो ये था सूरह अनकबूत का तर्जुमा. तो मेरा यही कोशिश होती है कि जब भी मैं कुरान शरीफ पढ़ूं तर्जुमे के साथ पढ़ूं. इसलिए मुझे लगता है कि आप लोगों को भी यही करना चाहिए कि जिस तरह मुझे बहुत कुछ सीखने को मिलता है हमेशा आप लोगों को भी मिले. एनीवेज और अभी जो है हम क्या करेंगे, अभी हम प्ले करेंगे हमारे बच्चा पार्टी का गाना. कैसा रहा बच्चा पार्टी एंड आपका वीकेंड कैसा रहा? एग्जाम तो नहीं है आज और अगर एग्जाम है तो फिर आपको जो है मतलब कि ज्यादा मैम टेलिंग एग्जाम से पहले ना ज्यादा टेंशन होती तो है, इजियर सेड देन डन. लेकिन मैं आपको बता रहा हूँ कि अपनी एनर्जी लेवल ना बंदे को बड़ी फोकस रखनी चाहिए, खाना चाहिए और ज्यादा जो है ना किसी से. अच्छा बच्चों के एग्जाम हो रहे होते हैं अम्मी अबू ज्यादा बोल रहे होते हैं अच्छा वो याद है वो कर लिया. और मतलब मुझे ऐसा लगता है कि वाकई में एग्जाम जिस घर में भी बच्चों का हो उनको अकेला ना छोड़े, उनके साथ साथ लगे रहें. और हाँ बच्चा कभी इंटेलिजेंट होता है, पढ़ाई में अच्छा होता है, उसे किसी की हेल्प नहीं चाहिए होती तो वो कहता है यार मुझसे ज्यादा बात नहीं करो. हर बच्चा अलग होता है, सम पीपल नीड्स लॉट ऑफ पुशिंग एंड सम चिल्ड्रन लाइक यू नो दे विल मैनेज ऑन देयर ओन. तो खैर पेरेंट्स जो है अपने बच्चों की अलग अलग नेचर को समझते होते हैं और उसी हिसाब से जो है बोलते होते हैं हाँ बच्चों लेकिन आपने दुआ जरूर मांगनी है अल्लाह ताला से, जो भी काम करें अल्लाह ताला से हेल्प मांगे कि अल्लाह ताला आपकी हेल्प करे और आपका जो एग्जाम जो है ना वो बहुत ही ज्यादा अच्छा हो. और मुझे इतना अच्छा लग रहा होता है जब मैं आ रही होती हूँ और कुछ बच्चे वैन में जा रहे होते हैं एंड दे आर मतलब रिवाइज कर रहे होते हैं. मैं कहती हूँ ओह दैट्स लाइक रियली स्वीट. और कि हमें भी ऐसी लगता है लास्ट मिनट जो रिविजन होती है बस वही हो रही होती है. और खैर गर्ल्स के नॉट हेल्प इट, वो आखिरी दम तक जो है ना वो जरूर देखती रहेंगी ये तो मैं मिस नहीं कर दिया, ये तो मैंने मिस नहीं कर दिया. खैर राइट सो एनीवेज वी विल मूव ऑन टू आवर बच्चा पार्टी लेस. जो हमारे प्यारे प्यारे बच्चे हैं पक्के दोस्त के तो चलते हैं उनके नाम लेते हैं. और वो बच्चे हैं अरमान, अहमद, फराज, दाशान, यजान, इब्राहिम, अबीहा, आयान, इनाया, अहमद अली, मोहम्मद अली, आयजा, आयरा, उनीम, शेर अली, सिद्रा रहीम, इकरा, जोहा, उमर, अहमद, سیدہ ام ہانی، سیدہ حمنہ، سید عبید رضا، حریم فہد اینڈ عبد الحنان، نبیہ، عادل فرحان، زین شعیب، سدیز، آمنہ، حماد، وائز، ہانیہ، حوریہ، احمد، نبیہ، نبیرہ، سبحان اینڈ سمیحہ اینڈ فاطمہ عمیر، حسن شہریار، موسیٰ، عیسیٰ، ارمش، الجبا، رضوی، نورالعین، عمر، شامیر، عبد المغنی، مہرین، محمد، احمد، امنابیا، عبد الحادی، عبد الواسع، عبد الرحمان، اسد اینڈ عروہ، روحان اینڈ ریان، انابیا، ابریش، حمدان، ازلان، علیشہ، ضیاء، ایرا، ضیاء، فصی، مرتضیٰ، دنین اینڈ رائحہ جلانی، نصرت اینڈ زاویار، زوریز اینڈ رائد، کبیر، منا اینڈ مشال، رائٹ. اور ان تمام بچوں کے لیے ہم جو ہے وہ پلے کریں گے پکی دوست کا گانا، پکی دوست، پکی دوست. اور پکی دوست جو ہے نا وہ مطلب سیریسلی نسیم پٹیل جی ہیں، بڑے لوگ بھی ہیں، ان کو بھی جو ہے نا وہ یہ پکے دوست کے گانے بہت زیادہ پسند آتے ہیں، رائٹ. اور ابھی جن بچوں کے ایگزامز ہو رہے ہیں ان کے لیے میں پلے کری ہوں یہ والی سٹوری جس کا نام ہے پلیز گوگل اٹ.
1: میرال، میں تم سے بہت ناراض ہوں.
2: کیوں؟
1: آج ٹیسٹ میں تم نے میری بالکل مدد نہیں کی. میں نے کتنی بار چپکے چپکے اشارے کیے کہ مجھے اپنی کاپی دکھا دو، مگر تم نے نہیں دکھائی.
2: تو فیل، یہ چیٹنگ ہوتی ہے. ہم ٹیسٹ میں ایک دوسرے کا کام نہیں دیکھ سکتے.
1: اگر میں چپکے سے دیکھ رہا ہوں تو چیٹنگ ہے، مگر اگر تم اپنے دل سے اپنی کاپی دکھا رہی ہو وہ مدد کرنا ہے. اللہ میاں کو پسند ہیں وہ لوگ جو ایک دوسرے کی مدد کرتے ہیں. میں تو تمہاری مدد کرنے کو تیار تھا، میں نے اپنی کاپی بالکل نہیں چھپائی.
2: تو فیل، تمہاری کاپی میں کچھ نہیں لکھا تھا، بالکل خالی تھی.
1: خالی نہیں تھی، ہر سوال کا جواب لکھا تھا پلیز گوگل اٹ.
2: تو فیل، تو فیل ہو جائے گا، تمہیں ٹیسٹ میں بڑا سا انڈا ملے گا.
1: اللہ کرے دو دو ملے.
2: کیوں؟
1: تاکہ میں اس کا آملیٹ بنا کے کھا لوں، مجھے آملیٹ بہت پسند ہے.
0: اور رائے جی، یہ کیا کہتے ہیں، یہ بڑی مزے کی بات ہے کہ جو ہے کتنا پازیٹو ہے. تو فیل وہ مطلب فیل بھی ہو رہا ہے تو خوش ہو رہے ہیں. کچھ بچے ایسے ہوتے ہیں ان کو ٹینشن نہیں ہوتی اتنی زیادہ کہ بھائی مارکس کم بھی آیا ہے تو وہ کہتے ہیں بس صحیح ہے چل ہے. لیکن کچھ بچے ہوتے ہیں نہیں، میرا ایک بھی مارکس کم آ گیا اور اس کے مارکس کیسے زیادہ. یہ بھی بڑا ہوتا ہے کہ ہائی مطلب یو نو وائی ڈیڈ ہی گیٹ اور شی گیٹ مور مارکس دین می. I know competition keeps you moving forward. It's very good to be competitive. Marks aapke sabse zyada acche aane chahiye. Har maa baap ye chahte hain ki unke bacche first aaye. Lekin har bachcha to first nahi aa sakta. Competition hamesha apne aap se karna chahiye. Meri friend ne bataya tha jo khud hamesha first aati thi. Lekin wo hamesha wo first shayad isliye aati thi ki wo bahut samajhdar thi apni age se bhi zyada. So she always used to tell me ki Samia, to compete with yourself. اگر آج آپ کے مطلب 10 میں سے 7 آئے یا 8 آئے تو یو شوڈ بیٹ یور اون ریکارڈ اینڈ یو لائک اچھا نیکسٹ ٹائم میں 9 لاؤں گا یا اگر میتھس ہے تو فل لاؤں گا. تو یہ کمپٹیشن انسان جب اپنے آپ سے کرتا ہے تو مزہ بھی آتا ہے اور بندہ آگے بڑھتا ہے، اسے جیلسی بھی نہیں ہوتی. اپنے آپ سے کون جیلس ہوتا ہے، لیکن جب دوسرے سے کرتا ہے نا بندہ تو اداس بھی جاتا ہے. او مائی گاڈ، وہی فرسٹ آئی جا رہی ہو، میں کیوں نہیں. آپ بھی فرسٹ آ سکتے ہو، آپ بھی سب کچھ اچیو کر سکتے ہو اور اگر آپ محنت کرو اور اپنی پرفارمنس پہ فوکس رہو. اینی ویز، ابھی وقت ہوا ہے بریک کا، ملتے ہیں اس بریک کے بعد. اور آج ٹیچرز ڈے ہے، آپ نے اپنی فیوریٹ ٹیچرز کو کیا دینا ہے بچہ؟ آئی ڈونٹ نو اسکولز میں الاؤڈ ہے کہ نہیں، لیکن ہم تو اپنے جو ہے نا فیوریٹ ٹیچرز کو ضرور دیتے تھے کارڈ اور فلاورز. سو اٹس ہیپی ٹیچرز ڈے ٹو آل دا ٹیچرز آؤٹ دیئر. اور آپ نے ضرور ٹیچرز ڈے وش کرنا ہے سب کو، رائٹ. اور ہم بھی آپ کے ساتھ آج ٹیچرز ڈے بنا رہے ہیں، تو آپ نے ہمیں یہ بتانا ہے کہ آپ کی سب سے فیوریٹ ٹیچر کون سی ہے. اور ہم اس کا نام لے لیں گے. تو ہمیں میسج کریں آر جے سمیہ کے فیس بک پیج پہ یا ایٹ آر جے سمیہ انسٹاگرام پہ. اور ایک اور طریقہ بھی ہے کہ اپنے میسج باکس میں جائیں, ٹائپ کریں کہ ایچ آئی اسپیس آپ کا نام, آپ کا میسج, اسے بھیج دیں گے 3636 پر. انتظار رہے گا آپ لوگوں کے میسجز کا. ملتے ہیں اس بریک کے بعد.
3: Check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany. Proudly served with the best of homeopathy for 75 remarkable years. It's 8:15 a.m. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany. Proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.

0: को दूर भगा देती है। तो बच्चों को बहुत ही प्यार प्यार से, कभी प्यार से, कभी नरमी से, कभी सख्ती से उनको पढ़ाई की तरफ रागिब करना होता है, क्योंकि पढ़ना एक मुश्किल काम है। यकीन करें, अगर आपको यकीन, तो आप बताएं आपने आखिरी टाइम किताब कौन सी पढ़ी थी, कौन सी किताब खत्म की थी, क्योंकि पढ़ना आसान काम नहीं है और पढ़ने के लिए ना बहुत सख्त डिसिप्लिन की जरूरत होती है। इसीलिए बच्चों के साथ इतने सारे टीचर्स पेरेंट्स लगते हैं तो बच्चे पढ़ पाते हैं। तो इट्स नॉट ईजी पढ़ाई करना, किसी भी स्टेज पे पढ़ाई करना, खासकर बचपन में जब आपके अरमान, आपकी अट्रैक्शन, शौक बहुत ज्यादा होते हैं तो आपको पढ़ना उस वक्त बहुत मुश्किल होता है। इसलिए पेरेंट्स को बड़ा ध्यान रखना चाहिए, कभी बच्चे का दिल नहीं चाहेगा, कभी चाहेगा, तो उसको उसी ट्रैक पे रखने के लिए बड़ी मेहनत चाहिए होती है। और अच्छा टीचर बच्चे की साइकोलॉजी समझता है, इसलिए यहाँ पे कहते हैं अच्छे टीचर को पहले चाहे साइकोलॉजी पढ़ाई जाए। खैर, पाकिस्तान में खास तौर पर सिंध में तो आप पूछे ही ना, सिंध के अंदर अभी तक ये हो रहा है कि ऐसी डिवाइसेस बनाई जा रही हैं जिससे टीचर की शक्ल आए, क्योंकि वो अटेंडेंस आ ही नहीं रहे, 6,000 टीचर्स एब्सेंट हैं। और ये इतनी बड़ी ज्यादती है, इतना बड़ा गुनाह, मतलब गुनाह ही लगता है मुझे, क्योंकि मैं एक बच्चे से मिली जो इंटीरियर सेंस से आया और मैंने उसको, अच्छा मैं ऐसा मेरे अंदर है, बस एक शायद टीचर की बेटी हूं ना, तो मेरे अंदर होते बेटा लिपे पे लिख के दिखाओ, लिपे पे उसने लिख ली, लेकिन आगे जीन के आगे वो पहचान ही नहीं रहा था लफ्जों को। और अब नाउ ही इज लाइक 13 साल का बच्चा हो गया, उसको अलिफ पे तक वे लोग सही नहीं पढ़ा सके, कैसे कम्पीट करेगा कराची के लोगों को। लेकिन इंतकमाल की बात यह है कि जो मेडिकल का टेस्ट हुआ है उसके अंदर कराची के बच्चों की पोजीशन नहीं आई, सिंध के बच्चों की पोजीशन आ रही है इंटीरियर सिंध की। खैर, उन्होंने मे बी दे वेंट टू बेटर स्कूल और समथिंग, लेकिन सिंध की पढ़ाई का बहुत ही ज्यादा बुरा हाल है। पढ़ाई इन्होंने खुद कुछ पढ़ा हो सियासतदानों की, मुझे खुद नहीं समझ नहीं आता कि ये क्या करते होंगे, अजीब ही कोई चल रहा है। उन्होंने आज जब भी हमारा मुल्क इतना पीछे है कि यहाँ पे तालीम को वो अहमियत नहीं दी जाती जितनी देनी चाहिए, मेरा बस चले तो मैं तो बोलूँ कि भाई अगर लड़का मैट्रिक पास नहीं है और लड़की भी अगर मैट्रिक पास नहीं है तो उनकी शादी ही नहीं होनी चाहिए, एक लॉ बनाया जाए, फिर आप देखें ये कौम कैसे पढ़ती है। जब ये लॉ बनेगा ना, अच्छा ठीक है, उससे पढ़ाई नहीं हो रही, कम से कम उसने अटेम्प्ट जरूर करना है कि ये बच्चा 3 दफा उसने मेट्रिक इम्तहान जरूर अटेम्प्ट करना है, उसके बाद भी वो पास नहीं हुआ तो फिर भी टीचर की रिकमेंडेशन में कि क्या ये इस काबिल है कि अच्छा शौहर या अच्छा बाप बन सके, तब उसकी शादी होनी चाहिए। ये अगर लॉ होगा ना तभी ये मुल्क आगे बढ़ेगा, वरना यकीन करें एक तो पढ़ाई का कोई लेवल नहीं है, उसके बाद चीटिंग, इतने आला लेवल तक चीटिंग यहां पे चलती है कि पूछो ही ना। तो यही हो रहा है कि ना अहल लोग इंपॉर्टेंट पोजीशंस पे हैं और जो अहल वाले लोग हैं वो नहीं इंपॉर्टेंट पोजीशंस। और सिंध का तो ये हाल है कि मैंने सुना किसी से कि यहाँ पे एक CSP ऑफिसर जो CSS करके गया था इस्लामाबाद में, तो वहां पे उसे पूछा कि भाई CSS का मतलब बता दें, तो उसको CSS का मतलब नहीं आता था, उसने CSS का एग्जाम पास किया हुआ था लेकिन उसे CSS का मतलब नहीं आता। तो इस्लामाबाद वालों ने इंक्वायरी बता दी कि भाई सिंध में कौन से CSS के एग्जाम ऐसे हो रहे हैं कि ये ऐसी सी चीजें जो है वो CSS एग्जाम पास करें। तो आप यू कैन इमेजिन कि यहाँ पे किस लेवल की चीटिंग है। मैं कहती हूँ भाई अपने लोगों को ले आओ, लेकिन काबिल लोगों को लाओ। और ये जो फजूल की बकवास बातें होती है ना, जबान की, ये जबान वो जबान, ओ भाई आपकी कोई भी जबान है अगर आप मेहनत नहीं करेंगे आप पीछे हैं। और क्योंकि नोबडी स्टॉपिंग एनी प्रोविंस, कोई बलूचिस्तान को नहीं रोक रहा कि वो अच्छे स्कूल बनाए, वहां लड़के लड़कियों दोनों को इक्वल अपॉर्चुनिटीज दे, कोई सिंध को नहीं रोक रहा कि वो अच्छे स्कूल बनाए के और अच्छे लोगों को तालीम दे, ये खुद ही अपने आप को रोकते, खुद ही इनका दिल नहीं, खुद नहीं पढ़ा हुआ ना हाई लेवल पे, खुद नहीं मेहनत करके पास हुए। जो बंदा खुद मेहनत करके पास होके किसी काबिल किसी जगह पे पहुंचता है उसी के अंदर दर्द होगा ना। तो ये लोग नहीं चाहते कि ये वाले हम लोग पढ़ें, उनके काम कौन करेगा छोटे, इनकी यही सोच है, यही मेंटालिटी है। इसलिए कभी भी ये जो डाले वाले हैं ना, ज्यादातर इनकी यही सोच है, इनसे ना कभी इम्प्रेस हो, लिटरली बिल्कुल भी इम्प्रेस होने की जरूरत नहीं है। ये मेंटली तो आप पे बहुत बैकवर्ड लोग हैं ना, यहाँ पे अच्छे टीचर्स वो रख, टीचर खुद रिश्वत देके आ रहा होता है। मुझे ऑफर आ चुकी है कि भाई आप ऐसा करें अपनी डिग्री दे दें, बलोचिस्तान में मेरी नौकरी हो जाती, सोचें। तो मैं यहाँ बैठे बैठे कमारी होती है, लेकिन खैर मेरे टीचर्स अच्छे, तो उन्होंने कहा था कि बेटा खौफ खुदा रखना अपने अंदर। और आई थिंक मेरी नानी इस मामले में जो है ना बड़ी अच्छी टीचर है। खैर, तो खैर आप लोग बताएं कि आप हमें मैसेज करें और बताएं इस चक्कर के अंदर कि क्या सीन है, और कि आप जो है वो लिटरली آپ کو کون سا ٹیچر سب سے زیادہ اچھا لگتا ہے جس کو آپ ابھی تک یاد کرتے ہیں؟ تو ہمیں انتظار رہے گا آپ لوگوں کے میسیجز کا اور یہ جاننے کا کہ کس ٹیچر نے آپ کی زندگی میں ایک اہم رول ادا کیا ہے. آلرائٹ, اور ابھی ہم آپ کے لیے پلے کریں گے یہ فیض احمد فیض, جن کو میں اپنا کبھی ملی نہیں لیکن ان کو میں اپنا استاد مانتی ہوں, کیونکہ ایک فیض صاحب ہیں, اقبال صاحب, علامہ اقبال, جو واقعی میں بہت چاہتے تھے کہ ان کی قوم آگے بڑھے اور غیرت مند ہو. تو ان تمام سے کیا بولے تو خیر سنیں گے نہیں, لیکن خیر ہمیں یاد دلانے کے لیے کبھی اس ملک کے اندر ایسے عظیم سوچنے والے لوگ بھی تھے. آئیے سنتے وسیع صاحب, یہ آپ کے لیے فیض احمد فیض کی آواز میں, آئیے سنتے ہیں.
1: نثار میں تیری گلیوں پہ اے وطن, کہ جہاں چلی ہے رسم کہ کوئی نہ سر اٹھا کے چلے, جو کوئی چاہنے والا طواف کو نکلے نظر چرا کے چلے, جسم جان بچا کے چلے. اہل دل کے لیے اب یہ نظم بس تو کشاد, کہ سنگ و خشت مقید ہیں اور سگ آزاد. بہت ہے ظلم کے دستے بہانہ جو کے لیے, جو چند اہل جنوں تیرے نام لیوا ہیں, بنے ہیں اہل ہوس مزدعی بھی منصف بھی, کسے وکیل کریں کس سے منصفی چاہیں. مگر گزارنے والوں کے دن گزرتے ہیں تیرے فراق میں, یوں صبح و شام کرتے ہیں, یوں صبح و شام کرتے ہیں بجا جو روزن زندہ, تو دل یہ سمجھا ہے کہ تیری مانگ ستاروں سے بھر گئی ہوگی. بجا جو روزن زندہ, تو دل یہ سمجھا ہے کہ تیری مانگ ستاروں سے بھر گئی ہوگی. چمک اٹھے ہیں سلاسل تو ہم نے جانا ہے کہ اب سحر تیرے رخ پر بکھر گئی ہوگی. غرض تصور شام و سحر میں جیتے ہیں, گرفت سائے دیوار و در میں جیتے ہیں. یوں ہی ہمیشہ وہ لچتی رہی ہے ظلم سے خلق, نہ ان کی رسم نئی ہے نہ اپنی ریت نئی. یوں ہی ہمیشہ کھلائے ہیں ہم نے آگ میں پھول, نہ ان کی ہار نئی ہے نہ اپنی جیت نئی. اسی سبب سے فلک کا گلا نہیں کرتے, تیرے فراق میں ہم دل برا نہیں کرتے. گر آج تجھ سے جدا ہیں تو کل بہم ہوں گے, یہ رات بھر کی جدائی تو کوئی بات نہیں. گراج اوج پہ ہے تالے رقیب تو کیا, گراج اوج پہ ہے تالے رقیب تو کیا, یہ چار دن کی خدائی تو کوئی بات نہیں. جو تجھ سے عہد وفا استوار رکھتے ہیں, علاج گردش لیل و نہار رکھتے ہیں.
0: جی آپ سن رہے تھے فیض احمد فیض کی آواز میں ان کی اپنی شاعری, اور کتنی خوبصورت شاعری اور کتنی امید اور خوف ہے کہ ظلم تو رہے گا ساتھ میں, لیکن ہمیں ہمت نہیں ہارنی, ہمیں آگے بڑھتے رہنا ہے اور اپنی علم کو بڑھانا ہے. اور ٹیچرز ڈے آج ہم بنا رہے ہیں, آپ لوگوں کے بہت سارے میسیجز میرے پاس آ گئے ہیں, میں انتظار کر رہی تھی. ہمارے پاس نسیم پٹیل جی, اور اس کے علاوہ عدنان احمد, حارث ضیاء اور عامر ظفر صدیقی, نصیر احمد کے میسیجز آ گئے ہیں, اور انشاءاللہ ہم بریک کے بعد انہیں شامل کریں گے. سنتے رہیے گڈ مارننگ پاکستان. آپ لوگ مجھے میسج کر سکتے ہیں میرے فیس بک پیج پہ یا انسٹاگرام پہ @RJ سمیہ.
2: It's 9:15 AM. This time check is brought to you by Dr. Hamid General Homeo and Schwaber Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years. HBO Freedom Account ke saath muft fund transfer, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath. HBO Freedom Account, jahan khwab, wahan HBO.
3: مہیارہ دیکھ بھال میں فطرت پروان چڑھتی ہے. شعبہ سنگل ریمیڈیز مخصوص ہربل فارمز اور نباتات باغات سے حاصل کی جاتی ہیں تاکہ آپ کو ایسا معیار ملے جس پر آپ مکمل بھروسہ کر سکیں. ڈاکٹر حمید جنرل ہومیو اور شعبہ جرمنی کے پاکستان میں 75 سال صرف صحت مند پاکستان کے نام.
2: ایچ بی او فریڈم اکاؤنٹ کے ساتھ مفت فنڈ ٹرانسفر، مفت چیک بک، مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ. ایچ بی او فریڈم اکاؤنٹ، جہاں خواب وہاں ایچ بی او. This program is brought to you by
4: سرسبز نائٹرو فورس کو لگا اور جیت تازہ
2: and بال فیملی مکسچر لائیں عمرہ پر جائیں and ایچ بی او فریڈم اکاؤنٹ، جہاں خواب وہاں ایچ بی او.